नमस्कार सम्पूर्णमा, म तपाईँकै साथी यादव मगर भने कार्यक्रमको स्टुडियोमा उपस्थित भइसकेछु र अहिले भने कार्यक्रमको घडीमा 7 बजेर 4 मिनट गइसकेछ र विभिन्न नेपाली संस्कृति विभिन्न विधाका कुरा हामीले जहिले पनि वाचन गर्छ र आज पनि त्यही क्रममा केही पुराना केही नयाँ गीत कथा कविता जस्ता विधिहरू हामीले वाचन गर्छौँ र त्योभन्दा पहिला मैले तपाईँलाई मौसम सम्बन्धी जानकारी दिनु नै पर्ने हुन्छ र अहिले लन्चरुम वरिपरि हेर्ने भने 13.8 डिग्री सेल्सियस रहेको छ भने चिसो अलिकति धेरै बढेको हामीले महसुस पनि गर्न सक्छौँ र अहिले दिन छोटिएको रात लम्बिएको पनि महसुस गर्न सक्छौँ र त्यसरी नै होवर्डमा हेर्ने भने 9.1 डिग्री सेल्सियस रहेको छ भने रसबेरीमा 0.4 यानि कि एकदमै चिसो रहेको छ, एकदमै चिसो जहिले पनि चिसो रहने गर्छ रसबेरी। र त्यसरी नै स्वान्सीमा हेर्ने भने अलिकति न्यानो 14.6 डिग्री सेल्सियस रहेको छ र भोलिको मौसमलाई हेर्ने हो भने भोलि लन्चरुममा कम्तीमा 3 डिग्री सेल्सियस रहनेछ भने त्यसरी नै 13 डिग्री सेल्सियससम्म जानेछ र पानीको चान्सेसहरू 30% मात्र देखाइएको छ। र होबर्टमा हेर्न भने होबर्टमा कम्तीमा 6 डिग्री सेल्सियससम्म रहनेछ र लन्चरुम जस्तै नै 13 डिग्री सेल्सियससम्म जानेछ र पानीको अलिकति चान्सेस धेरै देखाइएको छ, जुन चाहिँ 70% रहेको छ। यदि तपाईँहरू कतै ट्राभल गरिराख्नुभएको छ भने, यदि प्लान बनाइराख्छ भने पक्कै पनि मौसमलाई ख्याल गरेर नै आफ्नो प्लानलाई बनाउनु होला भन्दै मैले पहिलो गीततर्फ लानु पनि हुन्छ र पहिलो गीत एकदमै मिठो गीत रहेको छ, एकदमै पुरानो गीत रहेको छ। के छ र दिउँ तिमीलाई मैले

सँगसँगै गाउने कोसिस गरेका थियौँ। एकदमै मिठो र एकदमै आनन्द आउने खालको यो गीत रहेको थियो आदरणीय। यो गीत चाहिँ महेन्द्र वीर विक्रम शाह जुन चाहिँ पूर्व राजा हुनुहुन्थ्यो उहाँले लेख्नुभएको थियो र म्युजिक चाहिँ दीपक जनगमले भन्नुभएको थियो पनि र स्वर चाहिँ गुलाम अली जिवार रहेको थियो। एकदमै मिठो र एकदमै यो त्यो एउटा पुरानो समय वरिपरि बसेर लेखिएको पुरानो समयलाई झल्काउने खालको गीत रहेको थियो। एकदम मिठो रहेको थियो र भने अलिकति रक विधिमा गाउनुहुने अरू कोही नभएर योगेश्वर आमथ्याज्यूको गीतलाई मैले बजाउन चाहेँ र यो भर्खर नै उहाँको यो रिलिज गरिएको गीत रहेको थियो। सुनौ कति पर्खी फसेँ।

0: Κάτι υπάρχει βάση. Εγώ μη το γίνεται, γιατί σε ράμα τι αβάτα. Ζαλώνω εγώ το γάουνε σόλι, ανε γάουνε μπαπμα, το τσουτέι, όλο το uniqueness πάνε σε δόλι βενή. Βέβαια, σαν τι σε κάνε πένι, εγώ γιτ μαϊ ούτα μαζα, κάνε και μον ζουμί ράγκον, μον ντορέι ράγκον, το γιτ σόν σόι. Όμω το πάνε όλοι, αρκού. गीतर्फ अन्त हामीहरू लानेछौँ. त्योभन्दा अगाडि अर्को वेदिका कुराहरू मैले बजाउनु पर्ने हुन्छ र फेरि पनि मैले जानकारी दिन चाहेँ कि हामीहरू हरेक साता विभिन्न संस्कृतिका विधाहरूलाई हामीले बजाउने गर्छौँ र यो पनि हाम्रो उद्देश्य हो कि हामीहरू एउटा इङ्ग्लिस बोल्ने भूमि जुन चाहिँ अङ्ग्रेजी बोल्ने भूमिमा बसिजाँदाखेरि काहीँ न काहीँ नेपाली भाषा काहीँ न काहीँ नेपालीको एउटा कमी पाइरहेका अथवा कमी हामीले महसुस गरिरहेका हुन्छौँ. त्यसलाई अलिकति सहयोग पुगोस् पनि भन्न हामीले यो कार्यक्रमलाई वर्षौँ लगभग 8-9 वर्षदेखि हामीले चलाउँदै आइरहेछौँ. र अब तपाईँलाई मैले अर्को कविता विधितिर मैले लान चाहेँ र कविता चाहिँ मुना अधिकारीबाट रहेछ. यो चाहिँ कविता आइडलबाट रहेको थियो, पोएट आइडल, सरी पोएट आइडलबाट. चमेलीको रातो रिपिन.
1: चमेलीको रातो रिबिन होइन सपना देख्न केलाई धितो राख्नुपर्छ. मैले कति पैँचो माग्नुपर्छ. त्यो फुर्केसँग बिहे गर्ने ठुलो धोको छ मेरो. त्यसैले त भाँडाकुटी खेल्दा त्यसको गलबन्दीसँग मेरो पछ्यौरी गाँठो पारिदिन्थे. तर त्यसले कहिल्यै बुझेन बुद्धु. अनि मलाई हाम्रो घर बनाउनु थियो जहाँ त्यसले छोएको पानी चल्ने मात्र होइन अमृत बनाएर आँगनभरि छर्किन पाऊ. जहाँ सपनाहरू पखेटा नउम्रदै पनि उड्न सकुन्. जहाँ पिरतीले ठोकिएका दुई अपरिचितले सजिलै बास पाउन्. जहाँको हरेक कुना केवल प्रेम बोकी उभिनेछ. हरेक भित्तामा केवल प्रेमको रङ बोकिनेछ. जसको जग हामीले खाएका कसमले बनोस्. पर्खालहरू हामीले साटेका अनगिन्ती राजहरूले. अनि छाना छाना चाहिँ आकाश जहाँ रङ बिरङ्गी सपनाहरू आङ तन्काएर सजिन पाओस्. चमेली फुर्केले दिएको नाम. नाम जस्तै थिए औधी सुन्दर. पहिरन सेतो हुन्थ्यो उसको तर लाग्थ्यो कि भर्खरै इन्द्रेणीसँग खेलेर आयो कि. अनि सपना देख्ने ठुलो रहर उसको थाहा छ के भन्थे. एक दिन अचानक गायब हुन्छु अनि फर्केर आउँदा सबलाई जुनको एक टुक्रा कसैले ल्याइदिन्छु. थाहा छ किन. ताकि त्यही टुक्रा जुन फिर्ता लिन आकाशले सबको दैलो अगाडि घुँडा टेकोस्. ताराहरू लस्करै बिछियोस्. अनि एकपल्ट फेरि सपना देख्नेहरूको जित होस्. एकल काटे थिए आफैसँग बर्बराउँथे. ऊ बर्सातको पहिलो थोपालाई पर्खन्थे. माग्यो भने हत्केलामा मुटु राखेर पस्के पनि दिन्थे. आत्मालाई गङ्गामै पखालेर आएकी थिए क्यारे. ऊ मुस्कुराउँथे त यस्तो लाग्थ्यो कि बसन्त लागेछ क्यारे. तर मौसम फेरिन खासै बेर लागेन. चमेली फेरि त्यति नै मिठो कहिल्यै बसाउन सकिन. आँखा खोल्दै गर्दा सपनाहरू पनि त बिलाइजाने रहेछन् नि. त्यो आकाश जहाँ ऊ रङ बिरङ्गी सपनाहरू सजाउन चाहन्थे ती चुडिएर जाँदा अब त त्यहाँ तिनका बाछिट्टा बाहेक अरू केही बाँकी रहेनन्. उडेर आकाश छुन्छु भन्थी खै कसरी बिर्सिछे छिट्टै नै चट्ट्याङ आउने बेला भएको थियो चमेलीलाई हाँगा सँगै निमोठ्यो मालीले उसको अत्तर आफ्नो छातीभरि दल्यो मङ्ग बसायो आफ्नै

एकदमै पुरानो अनि एकदमै मिठो गीत रहेको थियो आदरणीय भजन सेरोमनी भक्तराज आचार्यज्यूबाट. अब पनि मैले केही समयदेखि पढ्दै आएको किताब जुन चाहिँ खयामलाई प्रश्न किताबबाट मैले रुवाइ पढ्ने कोसिस गरेँ. यो चाहिँ ख्याम थुलुङ जुन चाहिँ दमक झापा नेपाल बाट रहेछ अनि निचुल्ला सर्वङ भुटानबाट रहनुभएछ. र सपनामा लखेट छ र सपनामा लखेट छ र एठन ऐठन पर्छ मलाई. सपनामा लखेट छ र ऐठन पर्छ मलाई. देशबाटै गचेट छ र ऐठन पर्छ मलाई. सपनामा लखेट छ र ऐठन पर्छ मलाई. देशबाटै लखेट छ र ऐठन पर्छ मलाई. खै कसरी भुलौँ म आफैले आफैलाई. खै कसरी भुलौँ म आफैले आफैलाई. इतिहासै मेर्छ र ऐठन पर्छ मलाई. इतिहासै मेर्छ र ऐठन पर्छ मलाई. त्यो देशको माया अनि देशलाई सम्झेर लेखिएको जस्तो देखिन्छ ख्याम थुलुङबाट द्वारा. र एकदमै मिठो र एकदमै एउटा इतिहासलाई बोकेको यो रोएर आएको थियो. अब तपाईँलाई मैले अर्को पुरानो गीत फेरि दोहोऱ्याउन चाहे साँची राख्नुहुन्छ जस्तो लाग्छ.

साँची राखौँ जस्तो लाग्छ मुटुभरि तिमीलाई, बाँधि राखौँ जस्तो लाग्छ मुटुभरि तिमीलाई। एकदमै मिठो गीत रहेको थियो, एकदमै पुरानो गीत अनि छुट्टै मजा आउने खालको गीत रहेको थियो। यो चाहिँ कुमार सानु अनि भारती घिमिरेबाट रहेको थियो र गीत गीत चाहिँ रञ्जित गजमेरद्वारा भरिएको थियो। एकदमै मिठो रहेको थियो र विशेष गरी एकदमै मिठो लाइन चाहिँ मलाई व्यक्तिगत मेरो लाइन मिठो लाग्ने लाइन चाहिँ हार जति मेरो पेवा जित सबै तिमीलाई, एकदम मिठो लाइन रहेछ। समयलाई निछोल्दै समयलाई छिछोल्दै पुरानोदेखि नयाँ गीतसम्म हामीले दौड मार्नु पनि हुन्छ र अब तपाईँलाई मैले अहिले हालै रिलिज भएको मुभी जुन चाहिँ राम नाम सत्यबाट रहेछ, धाकुले बाटेको, एकदमै मिठो गीत रहेछ यो पनि, स्वीकार्नु होला धाकुले बाटेको।

हेराना कान्छी हेराना छेउमा एकदमै मिठो गीत रहेको थियो रामनाम सत्यबाट. यो गीत चाहिँ बबुल गिरी अनि रचना रिमालबाट रहेको थियो भने एकदमै मिठो गीत रहेको थियो फिल्म रामनाम सत्यबाट. अब तपाईँलाई मैले अर्को गीततर्फ लाने पर्ने हुन्छ र फेरि पनि जानकारी गर्न चाहेको तपाईँले सुन्नुहुन्छ सिट पार्क रेडियो 103.7 तरङ्गमा म यादव मोरको साथमा र हामीहरू हरेक साता नेपाली साझा आवाज कार्यक्रम लिएर हामीहरू उपस्थित हुने गर्छौँ र विभिन्न विधाका कुराहरूलाई बेला बेला सामाजिक कुराहरूलाई पनि हामीले अँगाल्ने गर्छौँ र भने अब भने अर्को गीततर्फ लानुपर्ने छ र माथि माथि सैलुङ्गेमा

एकदमै मिठो गीत रहेथ्यो कुम्ती मुतानबाट माथि माथि सैलुङ्गेमा. गीत आफैले एउटा समयलाई बोकेको हुन्छ, ठाउँलाई बोकेको हुन्छ र भाषालाई बोकेको हुन्छ जस्तो लाग्छ. एकदम मिठो रहेको थियो. म तपाईँलाई अर्को रुवाईतर्फ सुनाउन चाहेँ. मैले दीपक सुवेदीबाट गौरादा नगरपालिका वडा नम्बर 3 झापाबाट रहनुभएको छ. यो चाहिँ मैले फेरि पनि जानकारी गर्न चाहेँ कि खयामलाई प्रश्न किताबमा सङ्ग्रहित गरेको गजलहरूलाई मैले वाचन गर्ने कोसिस गरिरहेछु. शिशिरमा झर्ने फुल हुने गर्छ मान्छे, शिशिरमा झर्ने फुल हुने गर्छ मान्छे, ढुङ्गालाई देउता मानि छुने गर्छ मान्छे. शिशिरमा झर्ने फुल हुने गर्छ मान्छे, ढुङ्गालाई देउता मानि छुने गर्छ मान्छे. कल्पनाको चन्द्रमा, कल्पनाको चन्द्रमाथि ग्रहण परेर परेको रात, कल्पनाको चन्द्रमाथि ग्रहण परेको रात, भाग्यलाई दोष दिँदै रुने गर्छ मान्छे, भाग्यलाई दोष दिँदै रुने गर्छ मान्छे. एकदमै यो सत्यता पनि हो. मान्छेले जहिले पनि प्रायः सबै सबैलाई त नहुन् तर पनि मान्छेले आफूले आफूलाई कमै नै आफूभित्र हेरिरहेको हुन्छ कि ममा के भइरहेछ भन्ने कुराहरू सायद त्यो नै अँगाल्न खोजिरहेको थियो जस्तो लाग्छ मलाई. पक्कै पनि तपाईँलाई के कस्तो लागिरहेछ आफ्नो प्रतिक्रिया दिनु नबिर्सिनु होला भन्दै अब नि तपाईँलाई मैले अर्को फेरि गीततर्फ नै मैले लानुपर्ने हुन्छ र 1974 AD गुराँसे फुल्यो.

1974 AD बाट गुरासे फुल्यो भने एकदम अन्तिम समय आइसकेको छ हामीहरु र म देख्न सक्छु कि अर्को स्टुडियोमा अस्टन कन्ट्री लिएर जोन वल्सन ज्यू आइसन भएको छ र त्यसरी नै 10 बजे देखि उता डेफिनेटली नो रिलेसन बेन एन्ड प्यासले गर्नु हुनेछ र 10 बजे देखि 12 बजे देखि उता फेरि कम्युनिटी रेडियो बज्ने छ भन्दै म यादव मगर भने कार्यक्रम देखि नजाँदा नजाँदा पनि बिदा लिनु पर्ने हुन्छ र अर्को साता फेरि पनि भेट्ने बाचाको साथमा म यादव मगर भने कार्यक्रम देखि बिदा लिन चाहे र फेरि पनि के छ र दिऊ एकदमै मिठो गीत रहेको छ सिकानुहोला